0: Structure, or CSDI portal, which offers more than 1,100 data sets from more than 70 departments and organizations for public use. The data covers planning, lands, buildings, works, population, transport, and more. The Bureau is also building a conversational AI tool, allowing users to query information on vacant government sites and access designated data sets directly.
1: Financial Secretary Paul Chan says an upcoming Belt and Road Summit will reinforce Hong Kong's role as a critical hub to help businesses go global. This year's summit will be held at the Convention and Exhibition Center this coming Wednesday and Thursday. Wallace Wong reports.
2: Writing in his weekly blog, Chan says this year's Belt and Road Summit will introduce a new Go Global chapter to assist mainland enterprises in expanding overseas. He says the summit will also focus on different aspects, including energy, artificial intelligence, low-altitude economy, urban development, boosting exchanges, and collaboration. Chan says the government's Go Global Task Force has helped more than 300 mainland companies set up or expand their operations in Hong Kong since its founding last year. He says he hopes the SAR can further assist Belt and Road enterprises in exploring markets, reducing transaction costs, and releasing their potential.
1: Three people have been confirmed dead and nine others remain missing after a mudslide and landslide struck the city of Jian in the eastern province of Jiangxi. Firefighters found the body of one of the previously missing people in a collapsed house in the town of Gaoping this morning, according to Xinhua. The disaster comes after days of torrential rain caused by Typhoon Sadel. More than 600 rescue personnel have been deployed to the disaster zone. They've hiked across steep terrain and along mudslide routes to reach stranded residents. At least 21 people have been killed and several others injured after a bus veered off a road and plunged down a steep slope on Cabo Verde's Fogo Island. The president of the African country, Jose Maria Neves, initially reported at least 10 deaths before updating the toll to 21 on social media. He expressed condolences to the victims' families. Local reports said the accident occurred on a road in the northern highlands of the municipality of São Felipe when the bus veered off the road and plunged about 30 meters down a steep slope. To the weather forecast for tonight and tomorrow now, mainly cloudy with a few showers. The minimum temperatures will be about 27 degrees tomorrow morning. Sunny intervals during the day with a maximum temperature of around 32 degrees. More showers with thunderstorms in some areas later. Light winds, the outlook, sunny periods, and a few showers in the following couple of days. Currently, the temperature is 29 degrees Celsius at the observatory. Relative humidity is sitting at around 77%. That is the news from RTHK.
3: Radio 3.
4: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार
5: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै आजको साँझमा पनि हामी तपाईँहरूका माझमा उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमलाई पनि हामीले दुई चरणमा विभाजन गर्ने कोसिस गर्ने छौँ र विशेष गरी हामीले पहिलो चरणको कार्यक्रममा समाचारहरू राख्नेछौँ र समाचारमा हामीले नेपालमा गएको बाढीको बारेमा धेरै समाचार राख्ने जमर्को गरिरहेका छौँ र अब भने हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ श्रोता साथीहरू हामी लागिसकेका छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र हामीले रेडियोको पहिलो चरणको कार्यक्रममा समाचारहरू राख्न गइरहेका छौँ र विशेष गरी हामीले नेपालमा गएको बाढीको बारेमा जानकारी राख्दैछौँ र यो बाढी चाहिँ हाम्रो यो भदौ 10 गते आएको थियो र आज भने भदौको 21 गते भइसकेको छ 12 दिन भइसकेको छ र 12 दिनसम्म कैयौँको मृत्यु भइसकेको छ भने कैयौँ मिसिङ छन् र अब केही गत शुक्रबार चाहिँ दुईजनालाई चाहिँ जीवितै उद्धार गरिएको पनि समाचार छ र यो समाचारसँगै केही आशा पनि छ अझै पनि बाढीबाट ग्रसित जति पनि अब भिक्टिम्सहरू छ उहाँहरूलाई चाहिँ उद्धार गर्न सकिनेछ जीवितै भन्ने र एउटा समाचार छ यो समाचार नेपाल खबरमा छापिएको हो र यसमा लेखिएको छ र यो समाचार हामीले तयार पार्दासम्म चाहिँ नेपालमा 1200 87 जनाको मृत्यु भएको भनेर लेखेको छ समाचारमा र 3 खर्ब 87 अर्बको क्षति भनेर लेखेको छ र 5,397 जना घाइते 5,083 सम्पर्कविहीन भनेर लेखेको छ यो समाचारमा र यो म समाचार यहाँ पढ्न गइरहेको छु र यहाँ लेखेको छ भोटेकोसी बाढीमा परि ज्यान गुमाएका 1,287 जनाको शव फेला परेको छ शुक्रबार अपराह्नसम्म 1,287 जनाको शव फेला परेको हो र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपदको पछिल्लो वस्तुस्थितिबारे अध्यावधि गरेको विवरण अनुसार बाढीमा परि निधन भएकाहरूमध्ये चितवनमा सबभन्दा बढी 359 जनाको शव फेला परेको छ नवलपरासी पूर्वमा 219 नवलपरासी पश्चिममा 212 नुवाकोटमा 184 रसुवामा 140 गोर्खामा 72 धादिङमा 63 र तनहुँमा 48 जनाको शव फेला परेको छ फेला परेका शवहरूमध्ये हालसम्म 96 जनाको मात्र शनाखत हुन सकेको छ विपदका क्रममा हालसम्म 5,396 जना घाइते भएका छन् घाइतेहरूको विभिन्न अस्पताल नेपाली सेना सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी मार्फत उपचार भइरहेको छ उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म 13,090 जनालाई सुरक्षित स्थानमा पुर्याएको छ शुक्रबार मात्रै त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरिएको पनि जानकारी गराएको छ हालसम्म नेपाली सेनाले 830 पटक र निजी क्षेत्रले 129 पटक हेलिकप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्याएका छन् उद्धार गरिएका मध्ये 303 जना विदेशी नागरिक रहेका छन् विपद व्यवस्थापनका लागि देशभर 21,429 सुरक्षाकर्मीहरूको परिचालन गरिएको छ जसमा नेपाली सेनाका 9,280 नेपाली प्रहरीका 7,930 र सशस्त्र प्रहरी बलका 4,203 जना रहेका छन् प्राधिकरणका अनुसार हालसम्म 5,080 जना सम्पर्कविहीन रहेका छन् जसमा 583 जना विदेशी नागरिक रहेका छन् सम्पर्कविहीन हुनेहरूमा रसुवामा 2,130 र नुवाकोटमा 2,340 जना रहेका छन् सम्पर्कविहीनहरूको संख्यामा पहिचान नभएका शवहरू समेत समावेश भएको हुन सक्ने पनि अनुमान गरिएको छ प्रारम्भिक आकलनका अनुसार बाढी र विपदमा 7,570 निजी घरहरूमा क्षति पुगेको छ यसै गरी 48 सरकारी संरचना 18 विद्यालय र 7 स्वास्थ्य संस्थाहरूमा पूर्ण र आंशिक क्षति भएको छ यातायात क्षेत्रतर्फ 55 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलुङ्गे पुलमा क्षति भएको छ विपद भएको कुल आर्थिक क्षति र नोक्सानी 3,87,54 करोड रुपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ शीघ्र पूर्ण लाभका लागि मात्रै 7,15 करोड रुपियाँ आवश्यक पर्ने देखाएको छ प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिएको छ काठमाडौँबाट 70 ट्रक 38 बोलेरो मार्फत खाद्यान्न तथा गैर खाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले 163 हवाई उडान मार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ सरकारले रसुवा र नुवाकोट जिल्लाहरूलाई 1 करोड धादिङलाई 50 लाख र प्रभावित 15 पालिकालाई 13 करोड 50 लाख रुपियाँ नगद राहत उपलब्ध गराएको छ बाढीका कारणले अवरुद्ध भएका सञ्चार सेवाहरूलाई पनि क्रमशः सुचारमा ल्याएको छ नेपाल टेलिकमका 130 मध्ये 116 र एनसेलका 78 मध्ये 75 वटा टावरलाई सञ्चालनमा आइसकेका छन् टावरहरू सञ्चालनमा आइसकेका छन् सम्पर्कविहीन विदेशी र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणका अधिकारीले वेबसाइट र फेसबुकमा उपलब्ध गराएका छन्
4: बाढीकै बारेमा नेपालमा गएको विनाशकारी बाढीका पीडितहरूलाई र त्यसबाट परेको क्षतिलाई कम गर्नको लागि र त्यसमा चाहिँ सपोर्ट गर्नको लागि विभिन्न देशका चाहिँ सरकारहरूले चाहिँ नेपाल सरकारलाई सहयोग गरेका छन् त्यसमध्ये युनाइटेड किङडमले नेपाल सरकारलाई 5 मिलियन पाउन्ड स्टर्लिङ उपलब्ध गराएको छ र त्यसै गरिकन अस्ट्रेलियाले 8 लाख डलर माफ गर्नुहोला 8 मिलियन डलर 80 लाख अस्ट्रेलियन डलर आर्थिक सहयोग गरेको भनेर संस्थाहरूले दिएका छन् त्यसै गरिकन युरोपियन युनियनले 2 मिलियन अर्थात् 20 लाख युरो सरकारलाई चाहिँ ह्युमानिटेरियन असिस्टेन्टको रूपमा चाहिँ उपलब्ध गराएका छन् त्यसै गरिकन दक्षिण कोरियाले 1 मिलियन डलर उपलब्ध गराएको छ मलेसियाले 1 मिलियन डलर अमेरिकाले 5 लाख अमेरिकी डलर उपलब्ध गराएको छ र यीमध्येमा अहिलेसम्म सबभन्दा ठुलो धेरै आर्थिक सहयोग गर्नेमा चाइना परेको छ चाइनाले अहिलेसम्म करिब 2 अर्ब 40 करोडभन्दा बढीको रकम चाहिँ नेपाललाई सहयोग गरेको छ जसमध्ये चाइना सरकारले 20 मिलियन युआन करिब 24 मिलियन हङकङ डलर चिनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट 50 मिलियन हङकङ डलर त्यसै गरिकन चिनको विशेष प्रशासकीय क्षेत्र मकाउबाट 30 मिलियन युआन अर्थात् 35 मिलियन हङकङ डलर चिनकी प्रसिद्ध टेनिस खेलाडी जेन क्विन वेनबाट 1 मिलियन युआन र हङकङका धनी व्यवसायीहरू लिका सिंह सिके हुचिसन सिके एसेट समूहबाट करिब 16 मिलियन हङकङ डलर र हङकङका नेपालीहरूबाट पनि व्यापक मात्रामा नेपाल सरकारले सहयोग प्राप्त गरेको छ हङकङबाट गएका नेपालीहरू त्यस हङकङबाट नेपालीहरूले गरेको सहयोग मकाउ सरकार चीन सरकार र हङकङ सरकारले गरेको सहयोग समेतलाई जोड्दाखेरि नेपालमा चीनबाट सबभन्दा धेरै सहयोग अर्थात् करिब करिब 122 मिलियन हङकङ डलर नेपाल सरकारलाई सहयोग पुगेको अनुमान गरिएको छ त्यसै गरिकन चीन सरकारले नेपालका बाढी पीडितहरू र विशेष गरिकन चाहिँ बाढीमा टनेलमा फँसेका मान्छेहरूको उद्धारको लागि विशेष प्रकारका उपकरणहरू र आफ्ना चाहिँ टेक्निसियनहरू पनि नेपाल पठाएको छ चीन सरकारले आफ्नो पछिल्लो पटक बनाएको एकदमै एडभान्स ड्रोन पनि नेपाल पठाएको भनेर सामाजिक सञ्जालहरूमा मानिसहरूले फोटो हालेका छन् उक्त ड्रोनले करिब 80 केजीको सामान बोक्न सक्ने बताएको छ त्यसै गरिकन भारतले पनि नेपाललाई व्यापक मात्रामा आर्थिक लगायतका अन्य सहायताहरू गरेको छ भारत सरकारले आफ्नो सैन्य जहाज मार्फत नेपालमा चाहिँ ठुलो मात्रामा चाहिँ सामग्रीहरू मेडिकल सामग्री लगायत अन्य सामग्रीहरू बाढी पीडितको लागि पठाएको भनेर नेपालका समाचारहरूले दिएका छन् फेरि पनि नेपालकै बाढी पीडितहरूलाई आएको सहयोगको बारेमा रहेको छ र यस पटक हामी चाहिँ विशेष गरिकन हङकङका नेपालीहरूले पठाएको सहयोगको बारेमा कुराकानी गर्नेछौँ हङकङका नेपालीहरूले विभिन्न माध्यम मार्फत नेपालका बाढी पीडितहरूलाई सहयोग गरेका छन् उनीहरूले विशेष गरिकन धेरैजसो नेपालीहरूले व्यक्तिगत रूपमा नै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा आफ्नो रकम डाइरेक्ट रूपमा पठाएको भनेर उनीहरूले सामाजिक सञ्जालमा चाहिँ फोटोहरू राखिरहेका थिए यहाँका नेपालीहरूले व्यापक मात्रामा अहिले यो पटक चाहिँ व्यक्तिगत रूपमा नेपाल सरकारलाई सिधै रकम पठाएको भनेर भनिएको छ तर संस्थागत रूपमा पनि हङकङका नेपालीहरूले धेरै मात्रामा सहयोग गरेका छन् जसमध्ये चाहिँ हङकङको एनआरएन हङकङले सबभन्दा धेरै सहयोग गरेको छ जसले चाहिँ करिब 20 लाख नेपाली रुपियाँ उठाएर आफ्ना सदस्यहरू र समर्थकहरूमा बिचबाट उठाएर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाएको बताएको छ त्यसै गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ सङ्गठन हङकङ ब्रान्चले हङकङ शाखाले 15 लाख रुपियाँभन्दा बढी उठाएर नेपालको बाढी पीडितहरूको लागि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम पठाएको भन्दै उक्त संस्थाका सदस्यहरूले समय सञ्जालमा फोटो सेयर गरेका छन् त्यसै गरिकन हङकङ स्थित बागलुङीहरूको समूह बागलुङ समाज हङकङले पनि करिब 5 लाख नेपाली रुपियाँ सहयोग गरेको छ त्यसै गरिकन हङकङका नेपाली साहित्यकारहरूको संस्था हङकङ साझा साहित्य श्रृङ्खला का सदस्यहरूले पनि संयुक्त रूपमा चाहिँ रकम उठाएर नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सिधै रकम पठाएको कुरा उक्त संस्थाका सदस्यहरूले र पदाधिकारीहरूले फोटो सामाजिक सञ्जालमा सेयर गरिरहेको देख्न सकिन्छ र त्यसै गरिकन यहाँका अन्य विभिन्न नेपाली संस्थाहरूले सेयर गरिरहेका छन्। हङकङको राजनीतिक दल डिएबी अर्थात् डेमोक्रेटिक अलायन्स फर बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ नाम गरेको राजनीतिक दलले $200,000 नेपालको यो बाढी पीडितकोहरूको लागि भनेर प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको र उक्त जानकारी हङकङ स्थित नेपाली कन्सुल जनरलमा पनि कन्सुलेट जनरलमा पनि दिएको कुरा उक्त संस्थाका उक्त पार्टीका हङकङका नेपाली सदस्यहरूले सामाजिक सञ्जालमा फोटोहरू सेयर गरिरहेका छन्। बाढी पीडितहरूकै बारेमा समाचार रहेको छ। हङकङका नेपालीहरूले आगामी सोमबार बेलुकी 7:30 बजे यामातैको हेनरी जी लोङ कम्युनिटी सेन्टरमा नेपालको बाढीमा पनि ज्यान गुमाएका मानिसहरूको सम्झनामा एउटा शोकसभाको आयोजना गर्नुभएका छन् र उक्त कार्यक्रम विशेष गरिकन हङकङको नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङको चाहिँ अग्रसरतामा सम्पन्न हुन लागेको छ र उक्त कार्यक्रमलाई हङकङको हङकङ स्थित नेपाली संस्थाहरू हङकङ नेपाली महासङ्घ एनआरएन अनि च्याम्बर अफ कमर्स लगायतका संस्थाहरूले सपोर्ट गरेको भनेर चाहिँ डिएबी के अरे डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ। बाढी पीडितहरूको सम्झनामा उहाँहरूले चाहिँ शोकसभा आयोजना गर्ने भएसँगै नेपाल सरकारले पनि सोमबारकै दिन बाढी पीडितहरू बाढीमा परि ज्यान गुमाउनेहरूको सम्झनामा शोक मनाउने भनेर सरकारी रूपमा चाहिँ घोषणा गरेको छ र सोमबारको दिन चाहिँ बिदा नेपालमा बिदा दिइने कुरा पनि नेपालका समाचार संस्थाहरूले दिएका छन्। हङकङको उक्त शोकसभामा हङकङबाट चीनको राष्ट्रिय जनकाङ्ग्रेसको प्रतिनिधि स्टारी ली आउनुहुने भएको छ। उक्त कुरा हामीलाई अरुणा गुरुङ कि अरुणा गुरुङका प्रतिनिधिले बताउनु भएको छ र स्टारी ली चीनको जनकाङ्ग्रेसको हङकङ प्रतिनिधि हुनुहुन्छ र त्यसको अर्थ उहाँ चाहिँ हङकङबाट हङकङको र चीनको दुवैतिरको प्रतिनिधित्व गर्दै उहाँले चाहिँ शोकसभामा भाग लिने कुरा जनाएको छ। त्यसै गरिकन हङकङ स्थित नेपाली कन्सुलेट जनरलका अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुने कुरा बताएको छ। नेपालको सरकारले गत बिहिबार दिउँसो बसेको मन्त्री परिषद बैठकबाट नेपालमा पनि राष्ट्रिय रूपमा शोक दिवस मनाउने निर्णय गरेको कुरा नेपालका समाचार संस्थाहरूले जनाएका छन् र नेपालका समाचार संस्थाका अनुसार बाढीमा परि मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको 13 दिनको तिथि पारेर सरकारले शोक दिवस मनाउन लागेको कुरा पनि समाचारहरूले दिएका छन्। भदौ 22 गते अर्थात् भोलि सोमबारका दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको कुरा मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा पनि नेपाली झण्डा आधा झुकाउने निर्णय भएको कुरा बताएको छ र उक्त निर्णय चाहिँ हङकङको डिस्ट्रिक्ट काउन्सिलर नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले शोकसभा मनाउने निर्णय गरेको भन्दा एक दिन पछाडि मात्रै आएको छ।

जातीय अल्पसंख्यकहरूका लागि ठुलो स्तरको रोजगार मेला। श्रम विभागले सेप्टेम्बर 16 र 17 मङ्ककको म्याकफर्सन स्टेडियममा बहुसांस्कृतिक कार्यस्थल रोजगार मेला निर्माण मेला नामक दुई दिने ठुलो स्तरको रोजगार मेला आयोजना गर्ने भएको छ। विभिन्न उद्योगहरूका लगभग 50 रोजगारदाताहरूले रोजगारीका रिक्त पदहरूको विस्तृत दायरा प्रस्ताव गर्नेछन्। कार्यक्रमको क्रममा तिनीहरूले जागिर खोज्नेहरूलाई आफ्नो रिक्त पदहरू प्रदर्शन र परिचय गराउनेछन् र अन द स्पट आवेदकहरूका लागि प्राप्त जानकारी दिनेछन्। यदि तपाईँ जागिर खोज्दै हुनुहुन्छ भने कृपया बिहान 11 बजेदेखि साँझ 5:30 बजेसम्म खुला रहने रोजगार मेलामा भ्रमण गर्न सक्नुहुनेछ। सहभागी संस्थाहरू र रिक्त पदहरूका विवरणका लागि कृपया www.jobs.gov.hkमा जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र हामी साप्ताहिक सन्देश अन्तर्गतको दोस्रो चरणमा लागिसकेका छौँ। तर आज हामीले धेरैभन्दा धेरै नेपालको जुन रसुवामा आएको बाढीको बारेमा चाहिँ जानकारी दिइरहेका छौँ, किनभने यो एकदमै दुःखद घटना घटेको छ। यो प्राकृतिक यो विपत्ति हाम्रो नेपालमा आएको छ, र यसै गरी अब चाइनामा पनि, अब चाइनाको तिब्बतको भाग र नेपाली हाम्रो रसुवाको, अनि त्यसपछि भोटेकोसी लगायत त्रिशुली, अनि त्यसपछि चितवन हुँदै हुँदै विनाश गर्दै गर्दै गइरहेको यो बाढीले एकदमै धेरै हामी नेपालीहरूमा ठुलो क्षति पुर्याएको छ नेपाली नेपाललाई। र यसै विषयमा चाहिँ अहिले अब क्लाइमेट चेन्जको बारेमा पनि धेरै डिस्कसनहरू भइरहेको छ, छलफलहरू भइरहेको छ, कसले गर्दाखेरि चाहिँ यस्तो खालको क्लाइमेट चेन्जहरू आइरहेको छ, यो क्लाइमेट चेन्जका कारणले चाहिँ हाम्रो जस्तो देश नेपालमा चाहिँ कस्तो खालको असर गरिरहेको छ भन्ने कुरा पनि एकदमै उठिरहेको छ। र विशेष गरी यो क्लाइमेट चेन्ज कसले गर्दा भयो र यसको क्षतिपूर्ति चाहिँ अब के हुनसक्छ भन्ने बारेमा पनि एकदमै धेरै छलफल भइरहेको छ। तर मलाई चाहिँ पर्सनली के लाग्छ भने हामी चाहिँ अहिले एकदमै धेरै पीडामा छौँ, एकदमै धेरै निडमा छौँ, आवश्यकतामा छौँ, किनभने हाम्रो मानिसहरू स्टिल कतिजना चाहिँ अस्ति शुक्रबारसम्म चाहिँ दुईजनालाई जीवितै उद्धार गरिरहेको अवस्था छ, र अझ कैयौँ स्पेसली यो हाइड्रो पावर भित्रको टनेलमा चाहिँ अब कतिजना चाहिँ जीवितै छन् कि भन्ने आश अझै पनि मरेको छैन। त्यसकारणले चाहिँ हामी त्यतातिर फोकस गरेर यो कुन चाहिँ देशले धेरै कार्बनको धेरै इमिसन गर्यो होइन, कसले चाहिँ धेरै कार्बन डाइअक्साइड प्रोडक्सन गर्यो भन्ने कुरातर्फ चाहिँ हामी अहिले नै नजाम जस्तो लाग्छ पर्सनल्ली, किनभने अब हाम्रो अहिलेको प्रायोरिटी चाहिँ

हाम्रो मानिसहरूलाई चाहिँ हाम्रो नेपालीहरूलाई विदेशीहरूलाई जो पनि मिसिङ छन् अथवा टनेल भित्र छन् उनीहरूलाई चाहिँ अब बचाउनु हो र उनीहरूको परिवार जो भिक्टिमाइज भएका छन् जो चाहिँ अब यो बाढीबाट ग्रसित छन् उनीहरूलाई चाहिँ अब कति चाहिँ घाइते छन् कति चाहिँ अब घरबार विहीन छन् उनीहरूको फर्स्ट प्रायोरिटी भनेको चाहिँ अहिले उनीहरूको खानपान बास गाँस कपास भन्ने हाम्रो नेपाली छ त्यसमा चाहिँ प्रायोरिटी दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ र त्यसपछि मात्रै हामीले चाहिँ जुन यो क्लाइमेट डिजास्टर भयो क्लाइमेटको कारणले क्लाइमेट चेन्जको कारणले हाम्रो नेपालले चाहिँ एकदमै धेरै गुमाएको छ अभियसली हामीले चाहिँ यसको बारेमा चाहिँ विश्वमा नै छलफल गर्न जरुरी छ र अर्को कुरा चाहिँ के हुन्छ के हो भने हाम्रो नेपाली विभिन्न अब हाम्रो प्रधानमन्त्रीदेखि लिएर सांसदहरूले चाहिँ यसको कम्पेन्सेट गर्नुपर्छ भनेर चाहिँ एकदमै ठुलो माग राखिरहेका पनि छन् जुन चाहिँ आवश्यक छ तर मलाई लाग्छ राइट टाइम चाहिँ अहिले होइन जब हामीलाई यस्तो खालको ठुलो विपत्ति आउँछ तब मात्रै हामी यसको बारेमा कुराकानी गर्छौँ र यसको कम्पेन्सेसनको लागि पनि हामी कुरा गर्छौँ तर जब यो ढिलो के अरे पुरानो हुँदै जान्छ र हामीलाई यस्तो कुनै खालको विपत्ति आइपरेको हुन्न तब चाहिँ हामी यो बारेमा धेरै ध्यान दिन्नौँ तर पहिला नै अब जस्तो अब काङ्ग्रेसकी नेत्री शेरबहादुर देउबाकी पत्नी जो चाहिँ आरजु देउबा डक्टर आरजु देउबा थिइन् उनले पहिला नै सांसदमा यसको बारेमा चाहिँ कुरा उठाएको अहिले चाहिँ भिडियो आइरहेको छ तर हामी यस्तो भइसक्यौँ कि हामीले चाहिँ पुरानो भनेर नयाँले गर्न सक्छ पुरानोहरू चाहिँ सधैँ गलत भन्ने खालको हाम्रो मेन्टालिटी छ हाम्रो सोचाइ छ जुन चाहिँ एकदमै गलत पनि हो उनले उठाएको जस्तो आरजु देउबा डक्टर आरजु देउबाले चाहिँ यो विषयमा पहिला नै सांसदमा कुरा उठाएको रहेछन् तर पनि अब हामीले सायद त्यो सम्बन्धित निकायले चाहिँ त्यहाँ ध्यान दियो दिएन त्यो चाहिँ अब हामीलाई त्यो अपडेट भएन तर अहिले चाहिँ अब उनको भिडियो एकदमै धेरै एकदमै पपुलर भएको छ मान्छेहरूले सेयर गरिरहेका छन् उनले भन्दाखेरि चाहिँ हामीले सायद सिरियसली लिएन र अहिले पनि हामी यो विषयमा उनले बोल्दाखेरि चाहिँ हामी उनलाई नै गलत देखिरहेका हुन्छौँ तर यसरी चाहिँ हामीले सोच्नुहुन्न हाम्रो यो पुरानो जति पनि नेताहरू छ उनीहरूको एक्सपिरियन्स हाम्रो लागि चाहिँ एकदमै काम लाग्न सक्छ यो बेलामा यो विपत्तिको बेलामा चाहिँ किनभने उनीहरूले पहिला यस्तो खालको जस्तो अब 2015 भूकम्प आएको थियो नेपालमा ठुलो भूकम्प त्यो बेला चाहिँ अब कसरी म्यानेज गर्यो यो डिजास्टरलाई भन्ने कुरा हामीले उनीहरूको अनुभवबाट पनि केही सिक्न सक्छौँ र त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ र हामीले आज चाहिँ आजको यस कार्यक्रममा पनि हामीले विशेष गरी यो नेपालमा गएको बाढीका बारेमा कुराकानी गरिरहेका छौँ र अहिलेसम्म अब चिनको तर्फ हेर्ने हो भने चाहिँ हामीले यो यो कार्यक्रम तयार पार्दासम्म चाहिँ 21 मृत्यु भएको छ र 500 जति चाहिँ मिसिङ भएको चिनको तर्फबाट चाहिँ तथ्याङ्क दिएको छ र हामीले चाहिँ यो अपडेट चाहिँ गरिराख्नेछौँ र अब नै हामी अर्को साङ्गीतिक कोसेली राख्न चाहन्छौँ र यो गीत चाहिँ नारायण गोपालको स्वरमा रहेको छ र यो गीत एकदमै मनपर्छ मलाई र हामीले यो कार्यक्रममा चाहिँ यो गत हप्ता कार्यक्रम र आजको कार्यक्रममा चाहिँ हामीले एकदमै त्यो अलिकति हामीले रमाइला गीतहरू चाहिँ राखिरहेका छैनौँ किनभने अब हामी सबैजना पीडामा छौँ होइन हामी दुःखमा छौँ त्यसै कारणले पनि हामीले यस्तो खालको गीतहरू राखिरहेका छौँ तपाईँहरूले पनि बुझ्नुहुन्छ होला र यो गीत सुनौ र यसपछि भने हामी तपाईँहरूका पत्रहरू पनि हामीले प्राप्त गरेका छौँ पक्कै पनि पढ्नेछौँ र आउनु सुनौ नारायण गोपालको स्वरमा रहेको यो मिठो गीत

शिक्षा ब्युरोको सूचना सन् 2017-2018 को शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डरगार्टन एजुकेशन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डरगार्टनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डरगार्टन एडमिसन वा किन्डरगार्टन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ई एपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डरगार्टन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डरगार्टन एडमिसन 2 सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्। हङकङ सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जसनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ

0: प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, वमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन।
1: श्रोता साथीहरू, हामीले राख्यौँ नारायण गोपालको स्वरमा रहेको जुन फुल मैले चाहेको थिएँ भन्ने एकदमै मिठो गीत, र यो गीत पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र विशेष गरी यो बेलामा चाहिँ अब हाम्रो नेपालमा ठुलो बाढीको कारणले धेरै क्षति भएको छ, र यो बेलामा चाहिँ हामीले एकदमै धेरै अब सोसियल मिडियाहरूमा पनि नेपालकै बारेमा देख्ने गर्छौँ, अनि त्यसपछि चाहिँ भिडियोहरू पनि त्यही बाढीमै बगाइरहेको मानिसहरूको लासहरू यत्रतत्र छरिएको देख्न सक्छौँ, र त्यो देख्दाखेरि चाहिँ हामी मेन्टली पनि एकदमै अनस्टेबल हुन सक्छौँ र अलिकति स्ट्रेस हुनसक्छ, हामीलाई निन्द्रा नलाग्न सक्छ। त्यो बेलामा चाहिँ हामीले आफूलाई अलिकति डिस्ट्र्याक्ट गर्नु पनि एकदमै जरुरी छ, किनभने अब यो जुन डिजास्टर भइसक्यो तर अब यसले गर्दाखेरि चाहिँ यसको पोस्ट डिजास्टर इम्प्याक्ट चाहिँ ठुलो हुनसक्छ। त्यस कारणले चाहिँ यो अब विशेष गरी यो हाम्रो मेन्टल हेल्थमा, मानसिक स्वास्थ्यमा चाहिँ ठुलो असर पर्न सक्छ। त्यसैले चाहिँ आफूलाई चाहिँ एकदमै स्ट्रङ राख्न, मानसिक रूपमा पनि स्वस्थ राख्न चाहिँ एकदमै जरुरी छ। र अहिले चाहिँ हाम्रो अब हाम्रै हङकङ कुरा गर्ने हो भने चाहिँ अब धेरै सङ्घ संस्थाहरूले चाहिँ अब तिजको मौका पारेर धेरै प्रोग्रामहरू पनि गरिराख्न गर्ने योजनामा थिए, र अब यो नेपालको यो जुन डिजास्टरको कारणले चाहिँ यो पनि क्यान्सल गरिराखेको गरिरहेका छन् कुनै कुनै संस्थाहरूले, र कुनै कुनै संस्थाहरूले चाहिँ अब गर्ने भनेर अब प्रोग्रामलाई चाहिँ कन्टिन्यू गर्ने भनेर पनि भनिरहेका छन्। यसमा चाहिँ मलाई मेरो विचारमा चाहिँ के लाग्छ भने यो जुन प्रकोप नेपालमा भयो, जुन चाहिँ यो डिजास्टर नेपालमा भयो, त्यसको कारणले चाहिँ हामीले अघि भने जस्तै अब सोसियल मिडियामा हामीले एकदमै धेरै हेर्छौँ, त्यसले गर्दाखेरि चाहिँ अब एकदमै हाम्रो मानसिक स्वास्थ्यमा असर गर्न सक्छ। र यो तिजको कार्यक्रम भन्दा बित्तिकै नाचगान मात्रै सोच्नु चाहिँ हुन्न जस्तो लाग्छ मलाई। हो, त्यो चाहिँ पार्ट अफ हाम्रो प्रोग्राम हो, तर अब भेटघाट पनि हो, जहाँ चाहिँ हामीले दिदीबहिनी दाजुभाइ भेटघाट गरेर चाहिँ आफ्ना कुराहरू सेयर गर्न सक्छौँ, र अब कुराहरू सुनेर, कुराहरू सुनाएर पनि हामीले एकअर्कालाई चाहिँ अब भौतिक रूपमा भेटेर होइन सेयर गर्दाखेरि चाहिँ अलिकति मन हलुका हुनसक्छ। त्यही भएर चाहिँ अब खालि हामीले चाहिँ नेगेटिभ रूपमा नहेरेर यसको पोजिटिभ रूपमा पनि हेर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। र यो चाहिँ मेरो आफ्नो कुरा हो, तर मलाई चाहिँ यसले गर्दाखेरि चाहिँ जुन अब यो जुन डिजास्टर भएको छ त्यसले गर्दाखेरि चाहिँ अब अरू जति पनि अब अन्य ठाउँहरूमा चाहिँ त्यसले इम्प्याक्ट गर्नु भएन, नेगेटिभ इम्प्याक्ट चाहिँ गर्नु भएन भन्ने चाहिँ मलाई लाग्छ। अनि अब नेपालमा हेर्ने भने चाहिँ अब नेपालका जुन सांसदहरूले चाहिँ अब हाम्रो नेपाली नेपाल चाहिँ स्टिल सेफ नै छ, डिजास्टर भए पनि अब त्यो पर्टिकुलर ठाउँमा चाहिँ डिजास्टर भयो तर अन्य ठाउँमा चाहिँ सेफ नै सेफ छ, घुम्न आउनुहोस् भनेर किन भनिराखेको छ भन्दाखेरि चाहिँ अब त्यो इकोनोमीसँग पनि जोडिएको हुन्छ, आर्थिक पाटो पनि हुन्छ, किनभने अब कति कुराहरू चाहिँ अब टुरिस्टहरू नेपालमा यस्तो भयो भनेर नजाँदाखेरि चाहिँ अब जुन एरियाहरू छ जहाँ चाहिँ टुरिस्टहरू धेरै जान्छन् र बिजनेस हुन्छ, त्यहाँ चाहिँ घाटा हुनसक्छ, र त्यसले चाहिँ बिस्तारै चाहिँ अब ओभरअल सबै नेपालीलाई र नेपाललाई इम्प्याक्ट गर्न सक्छ नेगेटिभली भनेर पनि मैले हेरिरहेको छु। नेपालका सांसदहरूले चाहिँ नेपाल सेफ छ, घुम्न जानुहोस्, आउनुहोस् भनेर भनिरहेको छ, भनिरहेका छन्। र यो चाहिँ अब मेरो मैले यही डिजास्टरसँग रिलेटेड अर्को कुरा राखेँ। र अब हाम्रो कार्यक्रममा चाहिँ पत्रहरू पनि पढ्ने बेला भएको छ, हामीलाई साथीहरूले पत्र पठाउनु भयो।

छ र हामीलाई चाहिँ एकदमै धेरै पत्र पठाउने हाम्रो साथी हुनुहुन्छ मछिन्द्र लिम्बुजी, र उहाँले पनि यसै विषयको बारेमा चाहिँ यसै विषय भन्दा चाहिँ नेपालको विनाशकारी बाढीको बारेमा चाहिँ पत्र पठाउनु भएको छ। म उहाँको पत्र पढ्नतर्फ लाग्न चाहन्छु र उहाँले यसरी लेख्नुभएको छ। साप्ताहिक सन्देशका सञ्चालक डाक्टर छुरा सर साथै सञ्चालिका टिका राणालाई म मछिन्द्र लिम्बुको बाट सेवारो नमस्ते। नेपालमा गएको विनाशकारी बाढी पहिरोको दुःखद समाचारले हामी आम नेपालीको आँखामा आँसु छछल्किएको छ। साउथ चाइना मर्निङ पोस्टबाट समाचार पढ्दा साथै टिभीमा समाचार हेर्दा अझ साप्ताहिक सन्देशबाट समाचार प्रसारण तपाईँहरूले गर्दा हाम्रो नेपालको भूमण्डलको बारेमा केही छिन सोच विचार गर्दा म अझ धेरै दुखी हुन पुगेँ। किनभने हामी धेरै नेपालीहरू पहाडको फेदीमा खोलाको तिरमा बेसीमा बसोबास गर्न रुचाउँछौँ। नेपालको धेरै सहरहरू नै यस्तै ठाउँमा बन्दै आइरहेको छ। जति सोच विचार गर्यो उति नै दुःख लागेर आउँछ। अझ ती तीर्थयात्रामा जाने 27 जनाको अन्तिम घडीमा एकजनाले फोन सम्पर्क गरेको समाचार कस्तो दुःख लाग्दो। उहाँहरूको आफन्तलाई कस्तो भइरहेको होला। हामी समाचार सुन्नेहरूको आँखामा आँसु छछल्किन्छ भने झन् उनीहरूको कस्तो गति भयो होला। यो विनाशकारी बाढी पहिरोमा जतिजनाले आफ्नो जीवनकाल गुमाउनु भएको छ उहाँहरू सम्पूर्णका लागि मबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथै जतिजना आजसम्म मिसिङ हुनुभएको छ र तीर्थयात्रामा जानुहुनेहरू सकुशलको साथ उद्धार भएको सुन्न पाऊँ। मेरो यही छ बहिरो भगवान्सँग प्रार्थना भन्नु भन्नुभएको छ। र अब यो मिसिङ भएको कुरा लास नपाएसम्म हामी सम्पूर्णलाई आस हुन्छ नै कहीँ न कहीँ कतैबाट फर्केर आउँछ भन्ने। र यो पालि गीत सङ्गीतभन्दा अलिक धेरै नेपालको समाचारलाई समय दिँदा कस्तो होला भनेर भन्नुभएको छ। सेवारो नमस्ते, गड ब्लेस यु, शुभरात्रि भनेर भन्नुभएको छ हाम्रो मछिन्द्र लिम्बुजीले। हामीले चाहिँ गीत बजाएका छौँ अघि भने जस्तै, तर हामीले एकदमै लिमिटेड एकदमै सेलेक्टेड गीतहरू मात्रै तपाईँहरूका लागि राखेका छौँ। किनभने यो दुःखद घडीमा हामी एकदमै धेरै रमाइला गीतहरू राखिरहेका छैनौँ र धेरै अब गीत नै नराख्ने भन्ने पनि कुरा हुँदैन। किनभने अब हामीले अघि भनिहालेँ यो मानसिक स्वास्थ्यको पनि कुरा हुन्छ। भेटघाट गीत सुनेर पनि आफूलाई डिस्ट्र्याक्ट गर्दाखेरि चाहिँ कहीँ न कहीँ आफ्नो स्वास्थ्यको लागि चाहिँ राम्रो हुनसक्छ भन्ने जस्तो लाग्छ मलाई। र धन्यवाद तपाईँको यो पत्रको लागि मछिन्द्र लिम्बुजी। र अब हामीसँग अर्को पनि पत्र छ। यो पत्र चाहिँ राई गौतमजीले लेख्नुभएको हो र उहाँले पनि यसै विषयमा यो हाम्रो नेपालमा गएको बाढीकै विषयमा लेख्नुभएको छ र उहाँको पत्र पनि म पढ्न गइरहेको छु। र उहाँ लेख्नुहुन्छ, डियर टिकासिस र अनि डक्टर चुरा सर, थ्याङ्क यू सो मच फर रिडिङ माई लेटर। आई एक्सप्रेस माई डिप कन्डोलेन्स टु द विक्टिम्स अफ क्याटास्ट्रोफिक फ्लडिङ कज बाई ल्यान्डस्लाइड ट्रिगर बाई द कोल्याप्स अफ ग्लासियर नियर तिब्बत नेपाल बोर्डर। र आई एक्सटेन्ड माई हार्ट फेल्ट सिम्प्याथिज टु देयर फ्यामिलीज एन्ड आई एम सो हार्ट ब्रोकन आफ्टर लर्निङ द्याट पिपल आर डुइङ पोलिटिक्स अन द डे इट्स बियोन्ड माई इमेजिनेसन, बट वाट एल्स आई क्यान डु एक्सेप्ट प्रेइङ माई गड हेल्प मे गड हेल्प देम टु हिल देयर वुन्स। Usually I don't want to comment on political topics, but today I am forced to warn that Nepal government is not doing up to people's expectation. At last I want to dedicate the song Ranga by Rockhead to Kamal Dai, Anil Dai, Kushal Sathi, Vivek Bhai, Asmita, Sirjana, Soltini, Anitika, Sish bhannu bhayeko cha. यहाँ मलाई होला धन्यवाद, यदि म हो भने चाहिँ, र अर्को पनि हुनुहुन्छ होला टिका होइन। अनि उहाँ चाहिँ हुनुहुन्छ राई गौतमजी, र उहाँको नम्बर छ 1590025 टाइलाम भनेर लेख्नुभएको छ। उहाँले जसरी आफ्नो
पत्रमा लेख्नु भएको छ उहाँले चाहिँ स्पेसली पोलिटिकल्स

पोलिटिकल टपिकहरूमा चाहिँ कमेन्ट गर्दिनँ, तर अब अहिले चाहिँ जुन यो बाढी पीडितहरूलाई जसरी उद्धार गर्नुपर्ने थियो अनि जुन सरकारले चाहिँ जुन एक्सन लिनुपर्ने थियो त्यो चाहिँ हाम्रो नेपाली जनताको एक्सपेक्टेसनभन्दा चाहिँ अलिक कमी भयो भन्ने कुरा चाहिँ हामीले देखिरहेका हुन्छौँ र हाम्रो साथले पनि लेखेर पठाउनु भएको हुन्छ। तर अब यो ठुलो जुन मलाई पनि त्यस्तै लागिरहेको छ किनभने अब सरकारले चाहिँ जुन यो बाढी आयो यो बाढीको क्षति चाहिँ कतिसम्म हुन्छ भन्ने चाहिँ लेखाजोखा गर्न चाहिँ अलिकति ढिलाइ नै गरेको जस्तो लाग्छ। तर अब अहिले पनि अब अस्ति शुक्रबारसम्म जीवितै व्यक्तिहरू को उद्धार भइरहेको छ, लेट्स होप होइन, अब जति पनि अब ट्र्यापमा छन् टनेलभित्र अनि त्यसपछि चाहिँ अब भाग्दाखेरि चाहिँ अब कयौँ मानिसहरू चाहिँ अहिले पनि माथि माथि जुन यो अब वीरहरूमा पनि स्टिल छ भन्ने समाचारमा दिएको छ, उहाँहरूको उद्धार चाहिँ छिटै होस् सरकारले गरोस् र सरकारले चाहिँ अहिलेसम्म अब ठुलो रकम पनि उठाइसकेको छ, हामीले समाचारमा पनि भनिसकेका छौँ धेरै रकमहरू सहयोग अब सामानहरू पनि धेरै सहयोग आएको छ नेपाललाई र विशेष गरी अब चिन हाम्रो अब हामी जहाँ बसिरहेका छौँ हामी हङकङ पनि चिनको अब एक सहर हो, हाम्रो हङकङबाट पनि धेरैजनाले सहयोग गरिरहनु भएको छ र चिनले पनि एकदमै धेरै सहयोग गरिरहेको छ र चिनले चाहिँ अब मलाई याद छ कि त्यो दिनमै जब यो भदौको 10 गते जतिखेर चाहिँ बाढी भयो त्यतिखेरदेखि नै नेपाललाई सहयोग गर्नुपर्छ हामी रेडी छौँ भनेर चाहिँ भनिराखेको बेलामा चाहिँ नेपाल सरकार चाहिँ अलिकति अलमल लिएर यो सहयोगहरू चाहिँ अलिक पछि केही दिनपछि मात्रै एक्सेप्ट गरेको भनेर समाचारले पनि दिएको छ, जुन चाहिँ सुरुमै गर्नुपर्थ्यो र जसले चाहिँ अब निड थियो उनीहरूले चाहिँ सहयोग पाउनु पर्थ्यो, जसले को चाहिँ रेस्क्यु गर्नुपर्थ्यो उनीहरूले चाहिँ छिटो रेस्क्यु गर्नु पर्थ्यो उनीहरूको पनि भन्ने जस्तो लाग्छ मलाई पनि। र अब आज चाहिँ हामीले विशेष गरी यो बाढीकै बारेमा कुराकानी गरिरहेका छौँ र यो कुराकानीलाई चाहिँ अलिकति कम गरेर अर्को साङ्गीतिक कोशैली हामी

0: मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको सङ्क्रमणले हुने गर्छ। एसपिभी सङ्क्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरैजसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166-6631 फोन गर्नुहोस् र cervicalcancerscreening.gov.hkमा भिजिट गर्नुहोस्।
1: वर्किङ फ्यामिली अलावेन्स स्किम WFAमा आवेदन खुला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घन्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घन्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घन्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आम्दानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा 1/4 भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जसअनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFAको वेबसाइट www.wfa.gov.hkमा भिजिट गर्नुहोस् वा 2558-3000 फोन गर्नुहोस्।
0: श्रम विभागले 17 सेप्टेम्बर 2026 दिउँसो 2:00 बजेदेखि 4:30 बजेसम्म चुन वान रोजगार केन्द्रमा जातीय अल्पसङ्ख्यकहरूका लागि समावेशी रोजगार मेलाको आयोजना गर्ने भएको छ। 3 रोजगारदाताहरू साङ्ग्रिला होटल, खाउलोन लिमिटेड, सिसिजी प्रोपर्टी सर्भिस लिमिटेड र द सर्भिस हङकङ लिमिटेड सहितले अनसाइट टेक्निसियन, कस्टमर सर्भिस एम्बेसेडर, असिस्टेन्ट प्रोपर्टी गार्ड, सर्भिस सेन्टर अफिसर, कङ्क्रिट असिस्टेन्ट, भ्यालेट पार्किङ एटेन्डेन्ट, पब्लिक एरिया सुपरभाइज, रूम अटेन्डेन्स, युनिफर्म एन्ड लिनेन एटेन्डेन्स, होस्ट होस्टेसेस, स्टेवर्ड क्लिनर, कमिस आदि सहित विभिन्न पदहरूका लागि 100 भन्दा बढी रिक्त पदहरू प्रस्ताव गर्नेछन्। चिनिया भाषामा कुनै वा थोरै आवश्यकता नभएका धेरै रिक्त पदहरू उपलब्ध छन्। रोजगारदाताहरूले जा जागिर खोज्नेहरूसँग अन द स्पट अन्तर्वार्ता लिनेछन्। नि शुल्क अन द साइट दोबासे सेवाको पनि उपलब्ध छ। आरक्षण आवश्यक छ। जाति अल्पसंख्यक जागिर खोज्नेहरूलाई स्वागत छ। थप विवरणका लागि कृपया www.jobs.gov.sk जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश। र आज भने हामी रेडियो कार्यक्रम साप्ताहिक सन्देशको अन्तिम अन्तिमतर्फ लागिसकेका